0: लास्ट के पास में चामल पैतीस को बोला रिता लेकिन सोते थे उसको सीमा लगे खुआर पढ़ाए हो भले रहा
1: प्लीज भाई तक भाई रिश्ता पाने होना
2: वाहन ना कार्य क्यों दोस्त रुपए को चीन अलग स्वागत बहन चाहन चु रा
3: संपूर्ण मनोरंजन को ये उठे गंतव्य
4: अंतिम ब्रेक बस फिर भी स्वागत करना चाहन सो अब वन्य आमिर प्रस्तुति फैमिली मनोरंजन को तपाईको व्यक्तित्वले मोलभाव रुचाउँदैन सस्तो त सबैलाई चाहिएको छ
5: लाखो रखाको तिमीलाई मात्रै कति राम्रो स्वाको विषयको रणस्थलमा तिम्रो र हाम्रो चट्टै भेट भएको

0: भन्ने कस्तो राम्रो चिज छोड्या जस्तो छ, एकैछिन पर्खै म गएर।
1: हुन्न आमा हुन्न, त्यस्तो चिज त छुनै हुन्न, त्यो त खतरा चिज हुन सक्छ, अहिले ज्यान पनि जान सक्छ। त्यसैले होसियार, कहीँ कतै शङ्कास्पद वस्तु देखेमा उपत्यकाभित्र टेलिफोन नम्बर 105 वा नजिकको सुरक्षा फौजलाई तुरुन्त खबर गरौँ। त्यस्तो वस्तु खतरनाक विस्फोटक पदार्थ पनि हुन सक्छ, त्यसैले सुरक्षा फौज बोलाएर सुरक्षित साथ निष्क्रिय गर्न सहयोग गरी जिम्मेवार नागरिक तथा असल अभिभावकको भूमिका निर्वाह गरौँ।
2: सौजन्य श्री 5 को सरकार, रक्षा मन्त्रालय।